0: آفیس جی منتقلیت انتالی لکھ اٹھانوے ہزار بلڈنگ جی بھاڑے جی مد میں سوا ٹریونجا لکھ پیٹرول اسٹیشنری پرنٹنگ ٹرانسپورٹ خرچن میں مالی ضابطن جی بھنکڑی بابت آڈٹ میں نشاندہی تھی. خانوٹ واسی پوریت نوجوان کنڈیارو بھرساں فر مزاحمت تے قتل. وارسن جو منظور آباد میں انڈس ہائی وے تے دھرنو ٹریفک معطل. وارسن جو تتھیار بندن ٹرک روکے نوجوان اعجاز کوسو کے گولیوں ہڑی قتل کیو. نوجوان جا قاتل گرفتار کرے انصاف کیو ونجے. ایک ون سندھ مڑ جے ناؤں کے ٹی این نیوز نے کاوش جے ون پوکھن والے سڈ کے بھرپور موٹ. سندھ کے موسمیاتی تبدیلی کے اثرن کا بچان لائے ون لگان والے سڈ تے سندھ واسن اعلانیل تاریخ اگے ون لگان شروع کرے چڑیا. کے ٹی این نیوز نے کاوش پارا 24-31 جولائی 2026 تائیں ون پوکھن جو سڈ ڈنل.
1: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر KTN News.
2: यार कुछ डीन खा चेल जो सूर जोड़न जी तकलीफ अया साबी दर्द इतरो वधी वियो आहे जो हलन फिरन भी दुखियो लगे थो.
3: त पोए तू फकीरी डेक्स ऑइंटमेंट इस्तेमाल छो नथो करी?
2: इहा वाकई फायदे वारी आहे छा?
3: बिल्कुल, फकीरी डेक्स मरम मुतासिर थियल हंध ते आसानी सा जज़ब थी सूर ऐं सोडियम मां आराम पहुचाइण में मदद ॾिए थी.
2: सिर्फ़ चेल ऐं सूर लाइ
3: न दा, असाबन जो सूर, जोड़न जो सूर, कंध ऐं चेल जी तकलीफ़, सट, धक लॻण, पुराणनि ज़ख़्मनि जे सूर ऐं चमड़ीअ जे जलन लाइ बि फ़ाइदेमंद आहे.
2: इस्तेमाल कीअं कजे?
3: मुतासिर थियल हंध ते ॾींहं में 2-3 भेरा नरमी सां लॻायो ऐं आराम जो अहसास हासिल करियो. जी हाँ, फकीरी डेक्स ऑइंटमेंट, सूर खां आराम हर रोज हर कदम. अड़ी वेजे स्टोर तां नालो वठी खरीद करियो फकीरी डेक्स ऑइंटमेंट.
4: अजरक के रंगों से रंगी,
5: दिल्ली के टुकड़ों से जुड़ी,
4: सिंध के दिल से निकली आवाज,
5: जी एफ एम 88 नेटवर्क सिंध.